0: デリンゲホボン。Que me gusta de ver femo amiga diga curia me gendani en un teringue ho un micho y turba americana casmi va cada calani está ande con musa
1: ande con salón
0: ha da busy con le mon hen hive ti gula ali kinen ha
1: busy ti gula ali ka diga ha mane hen bona nya ha ha do ha wadan ha wadan ho nu ka do ha ke
0: varan ho nu ka
1: ke mon va bas je mon dani ha ma
0: e kam konta kun konta ka ti dani
1: duty ke mulani
0: Come sta kala duwa kala var bad e kala
1: de kami ulani ha
0: hinga fami sta na ka dani tati
1: aa hama duty ga dani ettano mitana dani ta
0: duty ga hingan ta jeni
1: no ne hinga pas kom dera kamento sama
0: aha hinga ti ve to e var ka duty ga
1: hinga fae mi uluni demme
0: ehem ve to ti ha var mane wale fatiri
1: nune hembe kono
0: ehne nu ko balanchu ki hara koti mi hara dem breakfast uni midan inge hama gamus
1: guarantee do
0: guarantee ya
1: ha e kanni mi
0: badike bandu ko fa hunna mi hara hendunu sa bo mi ku baygen dam vi do
1: a
0: menduran hulwa kadi jehi fa hunna mi hara
1: ha
0: ki hara ku duty an eri
1: ara fe hama te jambara
0: hatakun ki hara ka una hataraka
1: Den ki mendendo
0: koche ke
1: den hama gadi hama vima ni muni nu
0: gadi hama vima
1: mi bone masak kan ni muni ma den hama e bagota medu khana ni muni muni nu
0: wa ki duty gadi ene te tibunani
1: nu ne ke den ah den e ba ma wa ha den ya
0: den mune ba mi ha radi amdun aham be nu vejani me gadi hata kun ki ha ira ka she
1: den nime ye den nubunana
0: dera kanka musa
1: dera kanka
0: hatare jar do
1: em kam pada ma do
0: mi adi ma var kada sorenu okay hem mi musa
1: ho
0: mi oti avara pan ge lave do mi film belin ta
1: mi kolum pata ma swad kori mi kolum pata ma swad kori
0: ki ke buni
1: mi ko mi film belin hai mi kolon pata kori eswal
0: eswal kori
1: ah kore
0: ah sluta
1: ah eswal kori menon demme
0: ah var apan ge mi deha sabwa nahar ge film ke do
1: mi hal devana ba ni kumijje nu
0: mi har mi devana ba
1: devana ba ni kumijje nu he
0: ah var apan ge devana ba es nikuti
1: ah konduni ge ti
0: ule adi kiri a ge mi trailer adi film release nu kure do
1: film release os kofi
0: kofi
1: abastama
0: kondu ku bakuri avara pantu
1: i haddu ku kuri mi hatta kanne ge
0: vara fahun e veji hatta
1: veji hama gamu bas
0: e avara pantu ke nam ga do neru ni ves
1: ah
0: hama imran hashi bi do uleni
1: sab he sama haike
0: mi buni ane mi ge furtama baga sama imran hashi mi uluni do
1: ah
0: ekava kuinge ta dubala me mi filme shreya sharan ne noluni nubala me
1: aharen
0: deha sate vi mahada kurie hem vi manu belene nu
1: mahavas nu bale me deha sabana haru ge bai
0: ah hinga de mi hu vegen ane
1: ekama ku mi haru evana ba ba da fi me
0: adi de mi hu vegen a ba balan hinga she mi
1: kiyane evana ba ba da devana ba ba da fi
0: ki ha dera kame ए ए वाला जहानी दे नूले वहा के दक्का का बस
1: दे
0: हां
1: बा बेली में एवन देवन बे
0: निकुती में अब है तो
1: देवन बे निकुती में एवन बे बेली
0: अब हिया अब सिंगे मूसा
1: हां निहा लिस्ट उतारो ते मोरा के ना फिल्म में बहुत दे एहम एच त बला है बजे तन एम
0: एहम में दे सामा देवन बे बेलुमा में तो विष्णु जहेनी
1: ओहो एवन बे बदास सामा बलम बाने
0: ए गुड़ी के तन्नानी नोआने है
1: हमा देवाना बैग स्वेने वन बैग बाय तन तन कोल कोल
0: एहेम
1: तेनेगे
0: कितक कटीरु के फिल्म
1: है एवन बैग 2 आवर समथिंग देवाना बैग 2 आवर 12 मिनट
0: ओ दादी के हतरु कटीरु नो नो नु बला नंगे बस बाईंगे हम मम्मी भी को
1: नोने के वादा रीति सब
0: तेंदो ते हावर रिकमेंड कुरी मस
1: हम बालाला रंगल उती हम एक अन इनने
0: मी हेंगे कडी नेरा कुनु बेलेने
1: देख देख देख
0: කොංගුජ්ජ කලවා ආස කොල්ලානි
1: මිල වරී තෙමෙන්න දැන් තිකොල දැන් සම මිල වඩෝ ආ දැන් මිලට එහවර නොවන්නච්චේ කම
0: වද වේකලා ලවෙත්තම
1: වද වේකලා වේ
0: හා ඕකේ
1: දැන් කුඩාය එමෙන්න දැන් එමෙන්න හාස කොදන් මිග ඩිගාට තිබි
0: ඕකේ මසලෙන් ලවජ හැදේන වකි වෙලා නංගේ වර බාජ වෙද්දුවා කේ දැන් මූසා
1: බාජේ දෝ කේ
0: ابراہیم کے فرات ان پفا میسج کی آل دین گے سلام ابراہیم وعلیکم السلام سمائے ور باج وری دعا کا وانے کما امید کرن سمائے امید کرن ابراہیم ور باج وری دعا کا وانے کما موتار گے ودا گرا ہے گے تری تو میلا جہال دی بلا اوکے اہم وی میں پھر تم میں جہال دینی مو سا ریکویسٹ کو فوا تو پھر آو میلا اے فو ودا گرا ہے گے میلا بس جہال دینا